मरहबा हुकुरुदुस इस्तामी तारीख दिरासा कुर मीह का फन्नानी अल्लाह सुभान व तआला गे कुलदुम वंतक एकलांगे एकव वंतक एकलांगे ओगा वंतक एगतुन इस्तामी तारीख गे तेरिया गोसपलार फिरौन गरग कुर वि हादसा की इब्रता फिलावळुं फुरिगेम वा हादसा है अल्लाह सुभानहु व तआला वनी मूसा अलैहि सलाम एकलेगे फान तबावी बनी इसराइलुंगे मीस्तकुं फिरौनगे अनिया सलामे कुद्दे वफ एबा मिहुं फामगुगा कंडु हुरस्को फिरौनगे किबा सलामे कुरे विगुतुगे वाहकीकी कुरआना अदि एनुं वेस समावी फत्तहुगा बयान वेगें वाहके قرآن کا ایکن ہنگا دیا گوئن این نمویس اے فوتا کی اللہ باوا لے وی فوتے کن قبول نکورا میز دکن ای ماں کوری گے فلو کو واہ کے کم گپنے اڑے اے نمویس دادی فہن ہو دنو تاریخی ادی علمی ہو دن تکن ونی قرآن کا بیان ویگن وا اے بڑو موجزان ہنگی کم گے تاریخی ادی علمی اے تکن ہکی تن ہو دفن موسیٰ علیہ السلام ایک علیہ کی فانا باوا لے بھی رسالت آگیں فیرونا اینا گے میستہ کنگے گاتا وڈا گیں ہندو اے بیمی ہوں بونی کم گوانی می مویے کے سیہور ویری کے ادی فساد کرامی کے دن فیرونا مصرو گے میستہ کن ایمان نوے بوڑھاوے گیں فی مہموں اللہ موسیٰ گی فانا

Alhamdulillah wassalatu wassalamu ala rasulillah namadaki enamatan agulmen ada kurmuga farwatirumga sobun madama qiyamad duhun agulmenna emme bodu kamiyabi libigendane amal namada behigutun rasulullah sallallahu alaihi wasallam agulmenna bayan kuddivani alage amal toge teren ena kuffawa kankamuge teren emme furtama qiyamad duhun hisabillave husi namada behigutunne ए नमादु के हिसाब और अंगलों वेज़ कम अव्वानमा ए ना कामयाब वे फलाहुली बिज़े माने कि सुअरुगे गहुले रिकमगा ए ना वेगे हिंगेज़े ए नमादुं मुनीवे मधु वेज़ कम अव्वानमा नोता ए नमादु हिसाब करेवे इरुगा ए नमादु फुरिहम वेफानुआ कम अव्वानमा ए ना कि गेल्ले निवे हलाकु वेफावा मिह के फरुन नमात कामेदुगा हिसाब करेवी ए नमातोगा उनिकम अव्वा कम अव्वानमा दिं الله سبحانه وتعالى وحيك رفضي تمن إلهك ألاك سنن نمادتك بلا إن نمادتكم فرن نماتك منورو همك راش إهندوغا إيناك سنن نمادتك بلوي إن نمادتكم إيناك ونفابا فريم كوروي كما وانما إكن كوروي إفاد حالتك أغن من نامدوغا حساب كوروي كن دائروغا لبتي أخونا أختن فرن فس نماد إيك وغتوغا أدا كورما إكوغا hama ehimme ena maatoga unikamen uradane kamattaka argonmen ena maatoga isfahuga kuruma sharu kurefawa rawatib sunnetaka adibis duha namada adi hama ehimme reganduge vituriya mifada alukanta kurumuga argonmen farwaatiriwan ebeje sunne namada ki argonmenge faru namaduga hunna unikan fubaddala de kamaka vuma ekuga hama ehimme farul namadan algonmenna libigenda warabodo hivvari kamuga vegenda enkamun algonmen farul namataka adi hama ea gulifawa sunnetan ada kurumuga farwaatir velawa ma hingawa wa akhiru da'wana anil hamdulillahi rabbil alamin assalamu alaikum wa rahmatullahi wa barakatuh